0: मन मान पुछ रे दिल गिर पिछले दिल गिर पिछले आईने के दामी खमले खुजियाम यारा खुब देता खुजियाम दोस्ता खुब देता सर बख्ते आवले ले अमान अमान अमान अमान अमान मान पुछ रे
1: مان امان کوچره امان امان کوچره تبقول آنا کم بره تبقول آنا کم بره وقتی